0: पुरुष मूल लाख चिक करोड़ टी लागत नियम्बो यो 300 गांव प्राइवेट सेक्टर दोना स्टार्टअप सुन्य सुन्ला रोक्स बात छात्सुक मिसाल जरना क्वांटम कंप्यूटिंग आर्टिफिशियल इंटेलिजेंस रोबोटिक्स स्पेस दोना बायो मैन्युफैक्चरिंग दून दुल्लखिर बिफिला इंसुक यंग स्कीम चिदुक विज्ञान दारा जरे गाय गाव चिकटिल दोना फंड खेमो नंबर डुलबत बी फ्लैगशिप स्कीम चिकिनसुक गाउर गेस्टित हिंदुस्तानी साइंस सी चलचलन चलचल माहौलियाती निज़ाम मीमांग सी सलाहियत तुंदुल लखेरबा दोना इनोवेशन इन लजोन निफिलाश चोसिनसुक यंग चिक चिक दो सब सुप्राजरे दिन अलजोंस खिमो खतरे पे रिसर्च शुन देसियो तिनसुक गाज दरे सी साइंस सी समझोन दुल समझोन ला चैलेंज बा छात्सुक यमिन्ना दिवस बुनियादी चलचल बे जोस्तान जस्तानी बदले का म्यूली थो का लुक्सो लुक्सो रिसर्च यानी चलचली बे जोस्तान लक्षिप्स बा इंसुक मियां चिची दुक फंड फॉर इम्प्रूवमेंट ऑफ इंफ्रास्ट्रक्चर एसएनटी जरे फेस्ट जेंदुक शॉर्ट फॉर्म के जरने दियानुक रियस्टेट यूनिवर्सिटी दोना शिक्षा उन्हें अनुक लेबोरेटरी दोना ए तकनीकी सामान उन लेपचुक बिफिला फंड्स तंगमा छाजुक ह्यूमन रिसोर्स एंड टैलेंटेड पर्स्यूट टैलेंट पर्स्यूट स्कीम्स रेंदुक गाउनु नौजवान शिशिल विफ्रुनी जहनुन साइंस रुल्ला खेरबा इंसु दियो सुकुली फ्रुनला पोस्ट डॉक्टरल दोना यूनिवर्सिटी रिसर्च फेसल फैकल्टी छपेक स्कॉलरशिप दोना फिलोशिप तंगमा छात्सु यहाँ चिचिदो वाइस किरण वेंडेशीजरे दि प्रोग्राम पु फेसिसंग बोमो बुछानी फिला इंसु गाउना नुक फिलोशिप सीनियर बोमो बुछे सेंटिसुन निफिला रिसर्च फिला प्रोजेक्ट तंचा दोना कैरियर ब्रेक ब्रेकडिंग मोबाइलिटी सपोर्ट तंचा ध्याना चुगा अटर टिंकलिंग लैब्स सरिंदो को नीति आयोग की लक्षोतिका स्कूल लेवल का शेषोत प्रो निफिला साइंस ना टेक्नोलॉजी इलेक्ट्रॉनिक्स दोना रोबोटिक्स सुनियानुक तजुर्बा विफिला स्कूली नंगलजोंस खोआ रिसर्च विफिला चलचल विफिला मल्सा तंग सुतीन सुग यानी लेबोरेटरी कदर्शो सुतीन सुग दिवमेन मायां फ्रमाचिक स्कीम मोमो योतीन सुग गानिस बसे साइंस ने टेक्नोलॉजी लोग पुदुन लखेरेन योतां कसता दिरिंग आकाशवाणी कारगिल स्टोरिया दिकांगा नेम्बो मैडम मर्जिया बानो जुक्स योतां अस्सलाम वालेकुम मैम
1: वालेकुम सलाम
0: सख बसिसनला यरा ओजु सेरिंग मजेरे दियारे जेरी रिन थोस चन वक्स सुनिया न वक्स फिंग से आकाशवाणी कारगिल स्टूडियो अस के चेस फिला यरा ओजु सेरिंग मजेरे न
1: मक्ष सोन ता ओजु सेरिंग मजे नियंते सना दिखे यंग से सी के मजे खोंसे नती फोद मोजन न्यान खनला नरी समझों लिप चो तो मक्षिस
0: कस जुनी मैम है जुदी नती टॉपिक पुहरा नतेस एनिमल कंजर्वेशन के जक्स थे जु नती ब्योल्सों सुन आती बीबी अभी उन्हीं का जो आम आते स्ट्रोंग लोग जब चिंजरे दिस कर पिक आये तंग है जो छाना सब बस नल लगा यार आधे आटी फ्रा लोग जब तक कि एनिमल कंजर्वेशन पुखरांग चीन दिस कर ले चाहिए रस पेस्पा बस मॉल ना
1: बिल्कुल जो एनिमल कंजर्वेशन यहाँ आते वाइल्ड लाइफ कंजर्वेशन जरना आती ब्योल्सों सुन आते का जो स्ट्रोंग लोग स्टांसिन जरना दी मतलब पुखरांग की आते कोई दे दुख पर भी कुदरती रे ना खा उन ना जैसे जंगलात से रे दिया ना ते कौन गार दुख पर ना जुक्स पर ना दूर लगा ते इसका वो मन ते हफ़ुस तंजा इस ऐसे ना ते इस कौन खात्मा छेके ना ते इस कौन ते हफ़ुस तंजा और ना ते इस कौन दिस उस यकीनी ना ते इस एक सेफ्टी कौन माहौल छेके ना ते इस पैदा बच्चा की कौन आराम से कौन से हम जिंदगी बेचे तंग वह कंजर्वेशन के तुम तक पुखरा उन्हें इनकी خونه دون نتیس کتوبانه دون ملک خونه کتوم نتی قدرتی توازن پچلوسین برقرار لوشین جو
0: کسا جونی یه رزمان فیس با بس من سه جو نتی دی بی بیا بیونی بیال چون سنی سرون لکس با چست پونه دامن ضروری انسو دیان انسو غیر رز اس با جو نتی قدرتی توازن پو برقرار لوشین زره نتی انی مالو نیس نتی بیال چون سنی دیو با چخش لوشین دیس کرلا چی یه رزمال نه
1: بلکل جو نتی قدرت نتی قدرت بخوری سه جوگا بیا بید دنگ نگا بیال سونش دنگ نگا چون زیش دین چی کنه این نه هاوی کنه این نه یا چو چو بیال سونش این نه رنگ سوسی خونی چی اون چنسی جو لاز کک کتون چنسو مرگا دن دیگا مخلوق چی خدا و نالا می فیق پس بیکار دن چو سمین یعنی که خونش چی با چنسی زبانه قدرت یعنی که مسوسی که ایک دیپندن خونس